0: हामी बिआरबिएस गोरु कोअपरेटिभ रेडियोबाट बोलिरहेका छौँ। म कार्यक्रम प्रस्तुता प्राध्यापक डाक्टर देवराज कट्टेल यस कार्यक्रममा हार्दिक स्वागत तथा अभिनन्दन टक्र्याउँदछु। अब म यहाँहरूसँग करिब एक घन्टा साथमा रहन्छु र श्रोताहरू अब म तपाईँहरूसँग करिब एक घन्टा साथमा रहन्छु र हामी यस कार्यक्रममा नेपाली साहित्यका विभिन्न पक्षमा कुराकानी गर्छौँ, कविता गीत गजलहरू सुन्छौँ सुनाउँछौँ, सम्भव भएसम्म कवि कवयित्रीहरूका स्वरहरू पनि हामी प्रत्यक्ष रूपमा नै प्रस्तुत गर्दछौँ। त हामीलाई यहाँहरूले विभिन्न ठाउँबाट, बेलायतबाट, क्यानाडा, अमेरिका, अस्ट्रेलिया, ब्रुनाई, सिङ्गापुर, हङकङ, भारत आदि ठाउँबाट सुनिरहनु भएको छ र यो विदेशमा रहेका नेपालीहरूको एउटा साथी सङ्गातीको रूपमा यो बिएफबिएस रेडियो रहेको छ। यहाँहरूले नेपालका विविध किसिमका जानकारीहरू, विविध किसिमका समाचारहरू र विविध किसिमका सामग्रीहरू वास्तवमा यही बिएफबिएस रेडियोबाट नै सुन्दै आउनुभएको छ। त्यस्ता विभिन्न किसिमका कार्यक्रमहरूमध्ये त यो एउटा साहित्यिक कार्यक्रम हो। यहाँ चाहिँ हामी यो दोभान कार्यक्रममा हामी यहाँहरूलाई नेपाली साहित्यका विभिन्न पक्ष पाटाहरूको बारेमा चाहिँ जानकारी गराउँछौँ, कविताहरू प्रस्तुत गर्छौँ, गीत गजलहरू प्रस्तुत गर्छौँ, कविका स्वर माधुरीहरू पस्कने गर्दछौँ। यसरी रमाइलोसँग यहाँहरूसँग हामी एक घन्टा बिताउने गर्दछौँ। त आज म अलिकति चाहिँ हाम्रो प्राथमिककालीन साहित्यको बारेमा अलिकति चर्चा गर्छु। अब यो प्राथमिककालीन साहित्य भने चाहिँ धेरै लामो प्रसङ्ग पनि छ, तैपनि अब हामीले यसो छोटकरीमा सम्झँदाखेरि त नेपाली साहित्यको प्राथमिक काल भन्नु नै 1801 यता सुरु भएको हामी मान्दछौँ र यसमा चाहिँ पाइने सामग्रीहरूमा त चाहिँ अब उसको चाहिँ शक्तिवल्लभ अरियालको सामग्री हामी पाउँदछौँ, शक्तिवल्लभ अरियालको चाहिँ कविता पाउँछौँ र अरू चाहिँ महाभारतको चाहिँ अनुवाद पनि हामी प्राप्त गर्दछौँ। शक्तिवल्लभ अरियालको तनौत भकुण्डो भन्ने पहिलो रचना छोटो छ, 2 साहित्य चाहिँमा त्यो रचना रहेको छ, तर त्यसले त्यो बेलाको नेपाल जो एकीकरणको चाहिँ दिशामा अगाडि बढिरहेको थियो, नेपाललाई विशाल बनाउने भावनाका साथ, नेपाललाई बलियो बनाउने भावनाका साथ, सानातिना टुटी फुटीका राज्यलाई जोडेर एउटा बलियो र सुदृढ राष्ट्र हिमालको छायामा निर्माण गर्ने जो सपना चाहिँ पृथ्वीनारायण शाहले देखेका थिए, त्यो भावनालाई त उसको शक्तिवल्लभको कवितामा कता कता चाहिँ सङ्केत गरेको हामी पाउँदछौँ। त्यसपछि गएर हामी अरू कविहरूको पनि चाहिँ चर्चा पाउँछौँ। त्यस्ता कविहरूमा त इन्दिरस छन्, वसन्त शर्मा छन्, यदनाथ पोखरियाल छन्, यी 3-4 कविहरूका कविताहरू पनि हामी पाउन सक्छौँ र यो श्रोताहरू हाम्रो टोटल चाहिँ सर्वाङ्ग गरेर हामीले विचार गर्दा त हाम्रो प्राथमिक काललाई चाहिँ 2 मुख्य विभाजन गरिएको छ। त सुगौली सन्धि हुनुभन्दा अगाडिसम्मको समयलाई त प्राथमिक वीर धाराको रूपमा हामीले चाहिँ ग्रहण गर्ने गरेका छौँ र सुगौली सन्धि भइसकेपछिका कविताहरूलाई चाहिँ हामीले चाहिँ भक्तिकालीन कविता भनेर ग्रहण गर्ने गरेका छौँ। यो दुइटै विभाजनलाई हामीले प्राथमिककालीन कविताका रूपमा चर्चा गर्ने गरेका छौँ। त प्राथमिककालीनको चाहिँ वीर धारामा चाहिँ धेरै कविहरूले नेपाल एकीकरणमा अगाडि बढिरहेको थियो, हिमाल पहाड तराई चाहिँ नेपाललाई फैलाउनुको निमित्त, नेपाललाई फुलाउनुको निमित्त चारैतिर विजयको उत्सव चाहिँ चलिरहेको थियो, होइन, जय जय काली, जय जय गोरख, जय जय काली, जय जय गोरखको चाहिँ लहर सँगसँगै नेपाली फौज पूर्वतिर टिस्टासम्म हानिरहेको थियो भने पश्चिमतिर चाहिँ सतलजसम्म पुगेको थियो, पश्चिमका चाहिँ तमाम पहाडी सानातिना राज्यहरूलाई जित्दै जित्दै अल्मडा हुँदै, देहरादन हुँदै, गढवाल हुँदै, पन्जाब केसरीसँग चाहिँ ऊ चाहिँ खेल्न लाप्पा खेल्न चाहिँ नेपाली फौज अगाडि बढिरहेको थियो। यसरी चारैतिर वीरताको वातावरण मडारिएको हुनाले नेपाली वीरहरूले पनि वीर भावनामा चाहिँ कविता लेखे। त्यस्ता वीर भावनामा कविता लेख्नेमध्ये शुभानन्द दास पनि एक पर्दछन्। त इति गावत शुभानन्द दास है भनेर उनले आफ्नो कवितामा भनेको हुनाले त उनका का कविता र त्यसपछिका केही कविहरु अब शक्तिवल्लभ केही भनौं अथवा चाहिँ अब चाहिँ यदुनाथ पोखरियाल केही भनौं त यस्ता कविताहरु अथवा वसन्त केही भनौं त उनीहरुका चाहिँ छुटकरी कविताहरु जो वीर भावनामा चाहिँ रहेका कविताहरु छन् ती कविताहरु चाहिँ वीरधारा अन्तर्गत पर्दछन् र तिनीहरूले नेपाली वीरहरूको वन्दना गरेका छन्। नेपाली वीरहरूले जो नेपाल एकीकरण अभियानलाई अगाडि बढाइरहेका छन् त्यो अभियानलाई चाहिँ वन्दना गरेका छन् र नेपालका वीर पुरुषहरूलाई चाहिँ सम्मान प्रकट गरेका छन्। त्यस्ता कविताहरूलाई हामीले वीरकालीन कविता अथवा वीरधाराका कविताका रूपमा नेपाली साहित्यको इतिहासले हेर्ने गरेको हामी पाउन सक्दछौँ। त यस्ता कविहरूमध्ये एउटा चाहिँ हुन् चाहिँ ऊ के अरे रघुनाथ पोखरियाल। उनका चाहिँ विभिन्न पद्यहरू प्रसिद्ध छन्। त्यस्ता पद्यहरूमध्ये उनको चाहिँ स्तुतिपद्य भन्ने कविता पनि प्रसिद्ध नै रहेको छ। त्यसमा चाहिँ नेपाली फौजको बडो चाहिँ भव्यतापूर्वक यसमा वर्णन गरिएको छ र यो कम्पु चाहिँ यो स्तुतिपद्य नेपाली फौजको वर्णनमा आधारित छ। त यस यो चाहिँ 45 श्लोकमा छरिएको छ। त्यस्ता 45 श्लोकमा छरिएका कविताहरूमध्ये त केही चाहिँ कुराहरू यस्तो चाहिँ छ। वीर वन्दनाका केही चाहिँ पङ्क्तिहरूलाई म यहाँ पढेर सुनाउँछु। अधि अघि पन्त पाँडे थिया धेर मन्त्री भएनन् त यस्ता अकिलका त तन्त्री अमर सिंह थापा बडा वीरको घरमा भयो भीम अवतार सुधार बार थरमा गोरा त सुरा दुई एक हुन्छन् गोर्खालीमा कहाँ त राजक हुन्छन् गरन डराए पने चिट्ठी लेखो नेपालका वीर सिपाही देख्यो नेपालमा कम्पो तयार भयाको डिले तख्दमा त खबर गयाको लखन नवाबको परिहार पर्याको चारै दिशा बन्दुक बम भर्याको मर्याको अङ्ग्रेज लाठले सुनि टोप पटक्यो दाँतले त ओठ च्यापी त भित्र सड्क्यो जाज खोली उति खेर भगायो विधि बिलायत डरले पठायो तोप आँधे अङ्ग्रेज त खडा रह्याको पटना बनास मुहडा पर्याको पल्टनके लाइन बाँकी विकट बस्याको गोर्खालीको डर मनमा पर्याको छैनन् सिपाही पनि सुर जस्ता नेपाल जान्याकन छैन रिस्ता तोप बम गोला त तयार गर्याको भारत गोली सबमा भर्याको। यसरी यस कवितामा त उतातिर चाहिँ अङ्ग्रेज फौजहरूको पनि यसमा वर्णन गरिएको छ र अनि नेपाली फौजको पनि यसमा वर्णन गरिएको छ। यो चाहिँ भीमसेन थापाकालीन युद्धको वर्णन यसमा चाहिँ परेको छ। त उतातिर त दुई सुरा दुई चारजना होलान् गोर्खालीमा कहाँ तर आजको हुन्छ आज गोर्खाली 101 सुरवीर छन् कोही कहीँ चाहिँ हटेस मटेस हुँदैनन् जो पनि 101 अगाडि बढिरहेका छन् र गोर्खालीहरू वीरता देखेर त्यो चाहिँ किङ गार्टन चाहिँ त्यतिखेरका राजदूत थिए तिनले चाहिँ डराएर ओहो चाहिँ यो चाहिँ गोर्खालीहरूसँग लड्न सकिँदैन है भनेर चाहिँ चिठी पठाएको थियो। अर्थात् चाहिँ त अङ्ग्रेज फौजले नेपाल को चाहिँ दुईवटा चाहिँ मोर्चामा जित्यो नेपाली फौजले तिनवटा मोर्चामा जित्यो तैपनि उसले बलबी चाहिँ गरेर तराई चाहिँ छोड्ने गरिकन सन्धि सम्झौता गर्यो त्यसलाई नेपालले मानेन भीमसेन थापाले मानेनन्। नमानेपछि त अनि फेरि काठमाडौँ आक्रमण गर्छु भनेर 20,000 फौज काठमाडौँको लागि परिचालन गर्यो तर गोर्खाली फौज पनि त्यो 20,000 फौजका चाहिँ टाउका गिन्नको निमित्त तयार भएर प्रस्थान चाहिँ गर्यो। यस्तो अवस्थामा त चाहिँ अङ्ग्रेज फौजले विश्लेषण गर्यो कि हामी पहाडी युद्धमा हामी गोर्खालीहरूसँग लड्न सक्दैनौँ यिनीहरूको चाहिँ अभ्यास छ यिनीहरू पहाड पहाड चाहिँमा भिर भिर कुद्न सक्छन् हाम्रा फौजहरू कुद्न सक्दैनन् समथरमा हुर्किएका फौजहरू त्यसरी हामी अब चाहिँ काठमाडौँ आक्रमण गर्ने नीति लिन हुँदैन भन्ने चाहिँ विश्लेषण गरेर अनि बरु गोर्खालीहरूले जे भन्छन् त्यही शर्तमा चाहिँ हामीले चाहिँ सन्धि गर्नुपर्छ भनेर तराई नदिने शर्तमा पहिला सन्धिमा चाहिँ बुधाहरू पठाएको थियो, तर चाहिँ तराई चाहिँ हामीले तिमीले भने तराई दिन्छु सम्झौता गरौँ त भनेर पछि सम्झौतामा चाहिँ आएको थियो। त्यो कुरा पनि चाहिँ हाम्रा सन्धि सम्झौताहरूमा हामी चाहिँ पढ्न पाउँछौँ। त उनको यो चाहिँ स्तुतिपद्य दुई एक स्तुतिपद्य दुई त्यो दुइटैमा चाहिँ अनेक सिपाहीहरूको वन्दना गरिएका कविताहरू परेका छन्। त्यसले नेपाली वीरहरू कस्ता थिए भन्नेको चाहिँ नक्सा हामी पाउँदछौँ। बन्याको त दरबार अमल सिसावेली सडक छाउनी भो तहाँ कम्पुकेली असल बागमती फुल बगैँचा कहरमा कति वीर नक्सा भनौँ क्या सहरमा। यसरी जताततै चाहिँ फौजले चाहिँ ढाकिराखेको छ, नेपाली फौज युद्धको लागि तयार छ। बढी बागमा तलाउ पर्याएको सबै काम पक्की अकिलले गरेको जहाँ लाल माछा तमासा भएको अनेक जन्तु देख्नु जलाइमा गएको। त्यहाँको सौन्दर्यको पनि वर्णन गर्दै अन्त्यमा चाहिँ फौजको वर्णन गरेर यो कवितालाई त चाहिँ रघुनाथ पोखरियालले टुङ्ग्याएका छन्। र अर्को स्तुतिपद्य दुईमा पनि उनले नेपाली वीरहरूकै वर्णन गरेका छन्। र यसरी चाहिँ उनको स्तुतिपद्य एक दुई र तिन तिनटैमा नेपाली वीरहरूको वर्णन गरेको हामी पाउन सक्छौँ। त यसरी त चाहिँ यही समयमा जन्मिएका अर्का चाहिँ इन्दिरेशले चाहिँ पनि अरू पनि कविता लेखेका छन्, तर उनी यही कालखण्डको भए तापनि उनको चाहिँ रचना दोस्रो चरणमा पुगेपछि त भक्तिभावमा ढल्किएको हामी पाउँदछौँ। त रघुनाथकै पनि भक्तिभावमा ढल्किएका कविताहरू पनि हामी प्राप्त गर्न सक्दछौँ। त उनको इन्दिरसको चाहिँ गोपीका स्तुति उनले नेपालीमा अनुवाद गरेका थिए, त्यो अनुवादको चाहिँ लय यस्तो चाहिँ छ उनको अनुवाद। ब्रजतवेश बन्यो तिम्री जन्मले लाजै छन् जहाँ तिम्री प्रीतले प्रिय निहार हे प्राण धर्दछन् तिमरे हुन् सबै खोजी गर्दछन्। शरदमा कमल वेश भेषले श्रीहरि दिने तिम श्रीहरि दिने तिम्री नेत्रले श्रोतनाथ हे हामी दासीको बधाउँदैन कि काम देखिको। विषय विषय भयो ब्याल दुष्ट भो बिजुली अग्नि भो आँधी भौरी भो भएकी छन् तति लोकभीति भो रिस निहार भयो यति दुःख भो। यो चाहिँ यति सुन्दर ढङ्गमा अनुवाद गरेको हामी पाउँछौँ इन्दिरसले। यो कविता पनि मिठो छ, यो श्रीमद् भागवत को द्वादश दशम स्कन्दको 31 अध्यायको अनुवाद हो। यो अनुवाद त्यतिखेर गरेको भए तापनि एकदमै मिठै ढङ्गमा यो इन्दिरसले अनुवाद गरेका छन्। तिमी रह्या नछौ पुत्र गोपिका हृदय साक्षी हौ सर्वदेहीका मे विधि कि बिन्तीले लोक पाल्न भो यदि कुलाई विषय जन्म लिनुभयो। अवय भई गयो जन्म मृत्युको चरण खोज्या हामी दासीको कर कमल धरी देऊ माथमा लक्ष्मीका पति साथ हातमा। ब्रजकी दुःख हरी वीर नारीका ब्रजकी दुःख हरी वीर नारीका मनस गालिन हामी गोपिका भर भजन तिमी दासी भन्दछन् कमल झैँ असल हेर्न देऊ बदन। अझ यसरी अगाडि लेख्छन् नमृत मर्त्यको पाप नासन्य नमृत मर्त्यको पाप नासन्य गौपछि चली सब मान हुने चरण काले नाग माथि राखन्य घर धराको चाहिँ उपर काम मन हुने मधुर साउदले बेस बोलीले बुझनिहारका चित्त चोरले अकाल गुम भयो हामी दासीको रस पिला उहे कृष्ण ओठको। यसरी यो कविता ज्यादै सुन्दर ढङ्गमा त्यो बेलामा आजभन्दा 150 वर्ष अगाडि गरेको अनुवाद यति मिठो रूपमा चाहिँ गरिएको हामी पाउन सक्दछौँ। PFPS गोर्खा रेडियो।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हामी पाउन सक्दछौँ। कोमल चरण कमल जन तिमी राति राख्छौ, बिस्तार कठोर खुचमा भय मानिहाल्छौ, जान्छौ तिनै चरणले तिमी ता बनाइमा, प्राण हाम्रो अधिक खेद भयो मनैमा, भनेर यो चाहिँ इन्द्रासले गोपीका स्तुति चाहिँ टुङ्ग्याएको प्रसङ्ग हामी पाउँछ। यसरी आज चाहिँ मैले अलिकति चाहिँ हाम्रो प्राचीनकालीन आजभन्दा चाहिँ 18 शताब्दी भनौँ 19 शताब्दी को चाहिँ पूर्वार्धमा यो लेखेको कविता हो। यसरी हेर्दाखेरि झन्डै चाहिँ 150-200 वर्ष अगाडि लेखिएका कविताहरू कस्ता थिए त भनेर चाहिँ त्यो भाव, त्यो भाषा, त्यो विषय वस्तु चाहिँ पनि त हामीले थाहा पाइराख्नुपर्छ नि त। हाम्रो चाहिँ अब आज हामी चाहिँ 21 शताब्दीमा छौँ, त चाहिँ 18, 19, 20, 2000 आज हामी चाहिँ 83मा छौँ भन्दा झन्डै चाहिँ 300 वर्ष अगाडि को चाहिँ भाषा, 300 वर्ष अगाडिको अनुवाद, भाव, विचार कस्तो थियो भन्ने कुरा आज मैले चाहिँ अलिकति चर्चा गर्ने जमर्को गरेको हुँ। त यो चाहिँ बाबुराम आचार्यले पुराना कवि र कविता भन्ने चाहिँ एउटा सामग्री सङ्कलन गर्नुभएको छ। यस्ता सामग्रीहरू सुरुमा भेटेका थिएनन्, त पछि बाल चाहिँ बाबुराम आचार्यले यस्ता सामग्री भेटेर त आफ्नो किताबमा चर्चा गर्नुभयो, र अनि त्यसपछि नेपाली अरू अन्वेषकहरूले पनि पुराना पुराना कविहरूका रचनाहरू खोज्दै जाँदाखेरि त अहिले अरू पनि थुप्रै रचनाकारहरूका रचनाहरू चाहिँ प्राप्त भएका छन्। ती रचनाहरूले हाम्रो नेपाली साहित्यलाई, नेपाली कवितालाई, नेपाली गीतलाई, नेपाली गजललाई अगाडि बढाउनुको निमित्त ज्यादै महत्त्वपूर्ण भूमिका खेलेका छन्। किन तिनीहरू तयार भएर नै हाम्रो भाषाको एउटा चाहिँमा महापथ निर्माण हुँदै हुँदै गयो, र आज हामी समृद्ध भाषाको चाहिँ स्थितिमा छौँ, समृद्ध अवस्थामा रहेका छौँ। त्यसो भएको हुनाले त यस्ता पुराना कविहरूलाई, पुराना लेखकहरूलाई, पुराना कविका रचनाहरूलाई पनि हामीले बेला बखतमा सुन्नुपर्छ, जान्नुपर्दछ, हेर्नुपर्दछ, र यस्ता पुराना कविहरूलाई पनि हामीले स्यालुट गर्नुपर्छ, नमन गर्नुपर्दछ, वन्दना गर्नु पर्छ। किन तिनीहरूले नै पहिलो पथ, पहिलो चरण अगाडि सारेका थिए, र आज हामीले हजारौँ चरण अगाडि बढाउने अवसर पायौँ। यस्ता चाहिँ प्राथमिककालीन अन्य चाहिँ कविहरूलाई पनि स्मरण गर्दै यो प्रसङ्ग अब म यहीँ नै बिटो मार्ने अनुमति चाहन्छु। श्रोताहरू, मैले पुराना कविहरूको चर्चा गरेँ, त प्राथमिककालीन कविहरूको चर्चा मैले गरेँ। अब अर्का कवि छन् प्राथमिक काललाई पनि देख्नुभएको, अनुभव गर्नुभएको, प्राथमिक काल भनौँ अथवा चाहिँ अब मोतीराम भट्टको समयलाई देखेको हुनाले माध्यमिक कालै भनौँ, माध्यमिक काल, मोती युग, श्रृङ्गार युगलाई पनि देख्नुभएको, भेट्नुभएको, पढ्नुभएको, र अनि आधुनिककालीन नेपाली कवितालाई पनि देख्नुभएको, भेट्नुभएको, लेख्नुभएको कवि एकजना हुनुहुन्छ, धुरन्धर विद्वान का पण्डित राज सोमनाथ सिग्दाल। त उहाँले पनि नेपाली महाकाव्य लेख्नुभएको छ र थुप्रै फुटकर कविताहरू लेख्नुभएको हामी पाउन सक्छौँ। आदर्श राघव उहाँको चाहिँ महाकाव्य हो, रामायणको कथालाई लिएर उहाँले आफ्नो महाकाव्य लेख्नुभएको छ, र यो चाहिँ पूर्वीय महाकाव्य सिद्धान्तलाई आधार मानेर त्यो महाकाव्य सिद्धान्तलाई पुरापुर पुष्टि गर्दै गरिकन, त्यो सिद्धान्तमा अलिकति पनि दायाँ बायाँ नभइकन, सबै सिद्धान्तका कुराहरूलाई परिपूर्ण गर्ने हिसाबले यो आदर्श राघव महाकाव्य लेखिएको छ। यसमा चाहिँ त्यो आदर्श काव्यको पनि आदर्श हो, अनि राघवको पनि आदर्श, काव्यको आदर्श पनि यसमा प्रस्तुत गरिएको छ, र राघवको आदर्श पनि यसमा चाहिँ प्रस्तुत गरिएको छ। त्यसरी यसको नामी आदर्श राघव भनेर चाहिँ रहेको छ। यसका लेखक चाहिँ अब सोमनाथ सिग्देलजी हुनु नै भयो। उहाँ चाहिँ 1941 साल आश्विन शुक्ल चतुर्दशीको दिनमा उहाँ चाहिँ काठमाडौँमै जन्मनुभएको थियो, र उहाँको चाहिँ निधन चाहिँ कहिले भयो भन्दाखेरि 2019 साल असोज 28 गते शनिबार चाहिँ उहाँको चाहिँ दिवंगत भएको हामी जानकारी प्राप्त गर्दछौँ। र अब उहाँको चाहिँ शोकको बेलामा त विदा पनि चाहिँ गरिएको थियो, त उहाँ

चाहिँ एउटा राजगुरुकै रूपमा राजपण्डितकै रूपमा रहनुभएको हुनाले उहाँले चाहिँ लामो राम्रो सम्मान पनि प्राप्त गर्नुभयो। उहाँ 1964-65 उहाँले चाहिँ पढाउन थाल्नुभएको हो। काठमाडौँमै रहेको उहाँको जन्म भएको हुनाले र उहाँको पिता पनि जगन्नाथ सिग्देल ज्यादै ठुलो चाहिँ विद्वान वेदान्तका चाहिँ होनहार चाहिँ विद्वान मानिनुहुन्थ्यो। उहाँ चाहिँ वेद धर्मशास्त्र ज्योतिष व्याकरणका पनि राम्रा ज्ञाता हुनुहुन्थ्यो। त्यसो भएको हुनाले त सोमनाथ सिग्देलले प्रारम्भिक चरणको शिक्षा राम्रैसँग आफ्नै घरमा पिताजीबाटै प्राप्त गर्नुभयो। त्यो यसरी पिताजीबाटै ज्ञान प्राप्त गर्ने परम्परा हाम्रो नेपालमा मेचीदेखि महाकालीसम्म रहँदै आएको, हाम्रो चाहिँ लिच्छवीकालमा मल्लकालमा शाहकालको नि पूर्वार्धसम्म कहीँ कतै विद्यालयहरू खोलेको र त्यसलाई राज्यले सहयोग गरेको, राज्यले कतै चाहिँ शिक्षकहरूलाई चाहिँ तलब दिएको अथवा त्यहाँका चाहिँ काम गर्ने कर्मचारीहरूलाई तलब दिएको यस्तो कहीँ पनि हामी प्राप्त गर्न सक्दैनौँ। सबै चाहिँ यस्तै गुरुहरूले आफू पढ्ने आफ्ना छोराछोरीलाई पनि पढाउने र आफ्नो घरमा पढ्न आउने चेलाचेलीहरूलाई पनि पढाउने, यसो गर्दाखेरि गाउँ गाउँमा चाहिँ विद्यालयहरू थियो, साना साना विद्यालय, अब ठुलो ठुलो 400-500 विद्यार्थी पढ्ने विद्यालय होइन, त्यसलाई चाहिँ गृहस्थ गुरुकुल पनि भनिन्थ्यो अथवा त्यसलाई पितृकुल पनि भनिन्थ्यो। त्यस्तो पितृकुलमा चाहिँ उहाँले पढ्नुभएको चाहिँ थियो र उहाँ चाहिँ धेरै विषयका निष्णात हुनुहुन्थ्यो। त उहाँले चाहिँ अनुवाद चन्द्रिका, मध्य चन्द्रिका, यतातिर संस्कृतपट्टि चाहिँ अनुवाद चन्द्रिका प्रथम द्वितीय तृतीय चतुर्थ भाग लेख्नुभयो भने यतातिर प्रति संस्कृत सिद्धान्त कौमुदी त्यो चाहिँ 1200 पेजको ठुलो प्राउड ग्रन्थ उहाँले लेख्नुभएको छ। त्यसै गरी साहित्यको लक्षण ग्रन्थ पनि साहित्य प्रदीप पनि उहाँले चाहिँ लेख्नुभएको छ। त्यसै गरिकन चाहिँ आदर्श चाहिँ उसको चाहिँ रामको गाथालाई लिएर पनि उहाँले संस्कृतमा केही कविताहरू लेख्नुभएको छ र संस्कृतमा पनि उहाँका चाहिँ ग्रन्थहरू छरिएको हामी चाहिँ प्राप्त गर्न सक्दछौँ। उहाँका चाहिँ थुप्रै ग्रन्थहरू संस्कृत भाषामा छन् र नेपालीमा चाहिँ मध्यचन्द्रिका र मध्यचन्द्रिका उहाँले चाहिँ तयार गरेको हामी चाहिँ प्राप्त गर्न सक्दछौँ। उहाँका यस्ता चाहिँ महत्त्वपूर्ण ग्रन्थहरू हामी भेट्न सक्छौँ भने उहाँले केही चाहिँ फुटकर कविताहरू पनि चाहिँ प्रस्तुत गर्नुभएको थियो। त्यस्ता फुटकर कविताहरूमा हामी केही केही फुटकर कविताहरू अहिले पनि हामी चाहिँ प्राप्त गर्न सक्दछौँ। त्यस्ता फुटकर कविताहरूमा त चाहिँ धेरै छन्, त्यस्तामध्ये एउटा छोटो कविता चाहिँ म सोमनाथ सिग्दालजीको छोटो कविता म पहिला प्रस्तुत गर्छु अनि त्यसपछि अरू पनि कुरा छलफल चाहिँ हामी गरौँला। मानिनी रञ्जन यो कविताको शीर्षक छ। ती अबला अबला यी म छोड्दछु, ती अबला अबला यी म छोड्दछु, म तिनको तिनको परवस्त छु। बडो ध्वनित भावलाई व्यङ्ग्यलाई व्यञ्जनालाई यसमा चाहिँ कविले प्रस्तुत गर्नुभएको छ। एकछिन मन चक्राउने खालको अर्थ छ यहाँ, यसलाई चाहिँ घोत्लिएर मात्रै अनि यसका चाहिँ द्व्यर्थक कुराहरूलाई हामी बुझ्न सक्दछौँ। म मन लाए नलाए कतै पनि परिसक्यौँ रिसक्या न म मानी, जप गरे पगरे जिमीमा धर्या, बसिरहे सिरहे पदमा गरे, खसमको समको छ जगतमा, तखतको खतको गरला विपत्ति भए पते भए पदमा परे, किन यसोरी यसोरी सकी गरे, कि म गरे म गरिब उप उपदेया, मनका मार नमार तयार भया, मदनका दनका उठे बेसरी। यसमा चाहिँ श्लेष अलङ्कार पार्ने प्रयत्न गरिएको छ यो कवितामा। मदनका दनका उठे बेसरी, धीरजका जलाई सरासरी, धीरज जलाई जलाई सरासरी, बिरही झै रही झै बिच बेसरी, साजमै साजमै हुन् शरीर शरीरै, अधरदि धर दिन्न त भन्दथ्यौ, पिरतिले रसिले रतिले खुस गर्दथ्यौ, गरिदेऊ अब यस नयाँ, नकलको कलको बिउ झै भया, अधरदि धर दिन्न त भन्दथ्यौ, पिरतिले रतिले खुस गर्दथ्यौ, गरिदेऊ अब यस नयाँ, निकलको कलको बिउ झै भया।
मले नभैली नभई मुख कि छवि कमलमा मलमा लक सझै भई फटिकाको

टिकाको महिमा गयो छुरी सरी रिस छुरी सरी रिसरी तिली भयो गरा तिमी राति मिठो अदल तब त तबर दिनु मलाई मलाई गरी अदर दिला हरे लहरे गरी प्रीतिको गरी।

0: ले यसले गरेको बोलाऊ, सबजना दिल लाई तल ललाइ ल्याऊ। कर जोडी जनको मानी नभई अभिमानी, यसलाई यसलाई बनाई जाहिर गर्ने भाइ, भनेर यसरी यो कविता सुन्दरीमा छापिएको 1963 सालमा छापिएको कविता 2063 सालमा एक शताब्दी भएर यता आउँदाखेरि पनि यो कविताको जो श्लेष चाहिँ अलङ्कार चाहिँ पर्न गएको छ त त्यो अलङ्कार सहितको मिठास यथावत चाहिँ हामी यहाँ चाहिँ प्राप्त गर्न सक्दछौँ, होइन। अब अर्को एउटा चाहिँ कविताको एउटा दुईवटा श्लोक पनि सुनौँ र अनि यो शोभना सिग्दालको सन्दर्भको बिट पनि म यहीँ नै मार्दछु। आनन्द घाम अति उच्च थियो पवित्र, परमपिता खोज भन्ने कविताबाट म केही श्लोक प्रस्तुत गर्दछु। आनन्द घाम अति उच्च थियो पवित्र, ऐश्वर्यले बरेबरा उभै विचित्र, चौगिर्द त्यो महलको जलमल्ल शोभा, हुन्छन् सुजान पनि वर्णन गर्न तोभा। चौतर्व निर्मल सुगन्ध चलिरहेको, विश्राम राग बिज शान्ति नदी भएको, त्यो पोखरी अमृतले भरिरहेको, सम्झन्छु वर्णन सुनि अरूले कहेको, त्यो दिव्य उच्च पदलाई सबै नहुन्थे, कोसिस साथ अब पस्न तयार हुन्थे, चाह थियो वचनले मनले सबैको, बुझ्दैनथ्यो मम गम त्यहाँ सहजै कसैको, त्यो घामको मगन मन्दिरमा विराजी, हामी आनन्द कुल सन्ततिका पिताजी, संसारको चटक नाटक हेर्नुहुन्थ्यो, यावन्त माथि करुणामय बन्नुहुन्थ्यो। यसरी यो कवितामा परमपिताको खोज भनेर यहाँ चाहिँ परमपिताको रूपमा परब्रह्म परमेश्वरलाई यसमा चाहिँ ईश्वरलाई भगवान्लाई कृष्णलाई विष्णुलाई जसलाई भनौँ एउटा परम शक्ति जो ट्रान्सडेन्टल पावर छ, एउटा चैतन्य शक्ति छ, एउटा सृष्टिको अन्त्यसम्म रहने जो पावर छ त्यसलाई यहाँ चाहिँ अन्वेषण गरिएको छ। आकाश मण्डल यहाँ अरू गैर तारा, उचा तने सकल झल्लरका किनारा, गम्भीर सागर उहाँ सबनीर धारा, हामी बनेर रहँदथ्यौँ अघिदेखि सारा, विस्तृण काक बिच लुटफुटी पिताको, सीमा समान म सुखमा रहँदा उहाँको, कल्याण मङ्गल थियो भरपुर हाम्रो, सम्मान तेज बल शक्ति समी त राम्रो। यस्तो छ, पाए कहीँ महल बस्न कहीँ कटेरा, रित्ता कहीँ भरिभरा ऊ कहीँ छडेरा, हुन्थे कहीँ जन अमीर कहीँ लुटेरा, मिल्थ्यो मिल्थ्यो को कहीँ मिल्थ्यो कहीँ सुख कहीँ सकसै घनेरा।
1: BFBS, गोर्खा रेडियो, गोर्खा रेडियो।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
2: तिनकै बारेमा जान्न खोजेको?
3: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

यसरी यो परम पिताको खोजमा यसमा चाहिँ द्यर्थक हुने गरिकन एउटा पिताका सन्दर्भलाई पनि व्यक्त गर्ने र एउटा प्रभु परमेश्वरलाई पनि व्यक्त गर्ने गरिकन यो 35 श्लोक लगाएर यो चाहिँ 1992 सालमा कुम्भ सङ्क्रान्तिमा रचना गरिएको कविता हो। यसमा चाहिँ एउटा चाहिँ दार्शनिक भावभूमिलाई कविले ज्यादै सशक्त ढङ्गमा अभिव्यक्त गरेको पाइन्छ। त यस्ता चाहिँ आदर्शमय कवि चाहिँ शोभना सिग्देल जो पुराना पुस्ताका कविहरूमा पर्नुहुन्छ, त त्यस्ता कविलाई पनि आज हामी उहाँको रचनाहरू प्रस्तुत गरेर उहाँलाई चाहिँ सम्मान प्रकट गर्दछौँ, उहाँलाई सलाम प्रकट गर्दछौँ र उहाँलाई चाहिँ नमन चाहिँ भन्न चाहन्छौँ। यो कार्यक्रममा सरिकुन्न म हार्दिक आह्वान पनि गर्दछु। त यहाँहरूले हामीलाई चाहिँ विभिन्न ठाउँबाट बेलायत, क्यानाडा, अमेरिका, अस्ट्रेलिया, ब्रुनाई, सिङ्गापुर, हङकङ भारत आदि ठाउँबाट सुनिरहनु भएको छ र नेपालको आवाज, नेपालको भाषा, नेपालको विभिन्न किसिमका गतिविधिहरूलाई संसारभर छरिएका नेपालीहरूले यही बिएफबिएस रेडियो मार्फत सुन्ने गर्नुहुन्छ र हामी यो रेडियोलाई पनि यहाँले धेरै माया ममता गर्नुभएको छ, धेरै आशीर्वाद दिनुभएको छ, धेरै चाहिँ स्मरणमा चाहिँ राख्नुभएको छ र चाहिँ शुभकामना दिनुभएको छ। त्यसो भएर हामी पनि नयाँ नयाँ कार्यक्रमहरू प्रस्तुत गर्न पाइरहेका छौँ र यहाँहरू फेरि हरेक किसिमका कार्यक्रमहरूमा पनि यहाँहरू जोडिरहनु भएको छ, जोडिनुहोस् र यो साहित्यिक कार्यक्रम दोभानमा पनि यहाँहरू जोडिनुहोस्। यहाँका पनि कथा, कविता, निबन्ध, नाटक, विभिन्न उपन्यास, विभिन्न सामग्रीहरू हामी विभिन्न रूपमा पस्कन्छौँ। यहाँहरूको चाहिँ साहित्यिक परिचय पनि हामी पस्कने गर्दछौँ र आफ्ना रचनाहरूलाई सुन्ने सुनाउने वातावरण पनि हामी निर्माण गर्दछौँ। त्यसो भएको हुनाले म फेरि पनि यहाँलाई स्वागत गर्दै आजको कार्यक्रममा आरम्भ गर्छु। त आज म चाहिँ अब यो हामी असोज महिनाको नजिक चाहिँ रहेका छौँ, त्यसो भएको हुनाले त असोज महिना आमा चाहिँ एकतिर चाहिँ शोभना सिग्देलको जन्म महिना हो भने अर्कोतिर चाहिँ त चाहिँ लेखनाथ के अरे हाम्रो चाहिँ राष्ट्रकवि माधव प्रसाद घिमिरेको पनि जन्म महिना हो। त्यसरी हामी उहाँहरूकै कविताहरू वाचन गरेर त उहाँहरूलाई हामी सम्झन्छौँ, उहाँहरूलाई हामी सम्मान प्रकट गर्दछौँ, उहाँहरूलाई हामीले श्रद्धासुमन चाहिँ अर्पण गर्दछौँ। त अब चाहिँ एउटा आत्मनिवेदनबाटै एउटा चाहिँ घिमिरेको कविताको चाहिँ म प्रारम्भ गर्छु। मेरो प्राण उठोस् उठेर मिलियोस् तिम्रै महावेणुमा, मेरो प्राण उठोस् उठेर मिलियोस् तिम्रै महावेणुमा, सम्झुन् झमझम नादग रम रम गरी धर्का परि रेणुमा, हल्का छाल लिएर स्वर्ग पृथ्वी एकै गराओस् लय, विश्व प्राणमा भित्र तल्लय बनोस् पाऊ तिमीमा लय, हे ज्योतिर्मय ज्योति एक पलता, हे ज्योतिर्मय ज्योति एक पतला, झल्कोस् हृदयाकाशमा भित्री भाव छलछल किएर कविता निस्कुन अनायासमा, प्यारा त्यो क्षणको अपूर्व रसको धारा तिमीलाई धारा तिमीलाई होस्, कालिन्दी गामा बहुन हृदयले उर्लिएर गाइरहोस्, आऊ बादलबाट श्यामल तिमी आकाश खोलिकन, छाया एक असार शीतल सबै सन्ताप मेटिकन, गर्दै झमझम वर्ष एक झरीले झरीमै सारा पलामन्त्रण, पृथ्वी लोक फुली फलिकन बनोस् गुलजार वृन्दावन, तिम्रो श्वास वसन्त हास छ शरद संसार लीला स्थल, साराको सुख दुःखमा मिलिरहँ पाएर तिम्रै बल, तिम्रै कार्य गरी गरी सफल हुन् अल्छी उधारा क्षण, मेरो जीवन हे महाकवि बनोस् तिम्रै महागायन। यहाँ चाहिँ यो कवितामा कविले ईश्वरलाई सम्झेका छन् र यहाँ चाहिँ लीलास्थल, वृन्दावन, वेणु, महावेणु आदि शब्दले यहाँ कता कता नभनिकन धुनी चाहिँ यसमा कृष्णको लीलामय बपुलाई, कृष्णको चाहिँ लीलामय चाहिँ संसारलाई याद गरिरहेको, भगवान् कृष्णलाई चाहिँ वन्दना गरिरहेको, भगवान् कृष्णलाई सम्झिरहेको भान यो कवितामा हामी पाउन सक्दछौँ। किनभने कवि जहिलेका पनि आस्तिक हुन्छ त चाहिँ धर्मात्मा हुन्छ
दुःखबाट यो कष्टबाट हामीले हाम्रा नेपालीहरूलाई केही न केही राहत दिन सक्छौँ। हाम्रो सद्भावनाले हाम्रो शुभकामनाले पनि केही न केही राहत पुग्छ। त्यसमा चाहिँ यही कुराहरू बिन्ती बिसाउन चाहन्छु म हाम्रा आदरणीय श्रोताहरूलाई। धन्यवाद।

Teddy Swims Perfect Man. This is Billy Hen FM.